0: تام اور اس کے ساتھی بھی چیری کے ایک درخت کے نیچے چادر بچھا کر بیٹھ گئے ہیں۔ دیکھیں وہ کیا گفتگو کر رہے ہیں۔ تو آئیے سبق نمبر 26 کا مکالمہ سنتے ہیں۔
1: او بینٹو دا یو بوکو گا تسوکتان دا دوزو۔
2: کیرے سگوئی اِتاداکیماس۔ کونو تاماگو یاکی اماکوتے اوئیشی دس۔
3: کائتو وا ہونتو نی ریوری گا جوزو دا نے۔
1: بوکو シェフになりたいんだ。
3: いいね。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
4: کائتو کھانے کا ایک ڈبا چادر پر رکھ کر کہتا ہے،
1: او بینٹو دا یو،
0: یہ ہے کھانے کا ڈبا،
1: بوکو گا تسوکتان دا دوزو،
0: میں نے بنایا ہے، یہ لیں۔
4: میاں کھانے کی رنگ برنگی خوبصورت اشیاء دیکھ کر حیرانی سے کہتی ہے،
2: کیرے
0: بہت خوبصورت ہے۔
4: تام بھی کھانا دیکھ کر متاثر ہے، وہ کہتی ہے،
2: سگوئی
0: شاندار،
2: اِتاداکیماس۔
0: کھانا شروع کرتے ہیں۔
4: تام کھانا شروع کرتی ہے اور پہلے جاپانی آملیٹ کھاتی ہے۔
2: کونو تاماگو یاکی اماکوتے اوئیشی دس۔
0: یہ جاپانی آملیٹ میٹھا اور مزیدار ہے۔
4: میاں کہتی ہے،
3: کائتو وا ہونتو نی ریوری گا جوزو دا نے۔
0: کائتو، آپ واقعی کھانا پکانے کے ماہر ہیں۔
4: کائتو جواب دیتا ہے،
1: بوکو شیف نی ناریتائن دا،
0: میں باورچی بننا چاہتا ہوں۔
4: میاں سر ہلا کر کہتی ہے،
0: یہ تو اچھا ہے۔
4: تام اور میاں کائتو کی کھانا پکانے کی مہارت سے خاصی متاثر معلوم ہوتی ہیں۔
0: مجھے یقین ہے کہ کائتو پیشہ ور باورچی بننے میں کامیاب ہو جائے گا۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
1: او بینٹو دا یو بوکو گا تسوکتان دا دوزو۔
2: کیرے سگوئی اِتاداکیماس۔ کونو تاماگو یاکی اماکوتے اوئیشی دس۔
3: کائتو وا ہونتو نی ریوری گا جوزو دا نے۔
1: بوکو シェフになりたいんだ。
3: いいね。
4: آج کے سبق کا کلیدی جملہ ہے، یہ جاپانی آملیٹ میٹھا اور مزیدار ہے۔
2: کونو تاماگو یاکی اماکوتے اوئیشی دس۔
4: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے ایک سے زائد تاثرات کا اظہار کر سکتے ہیں۔
0: کونو تاماگو یاکی کی معنی ہے یہ جاپانی آملیٹ۔ تماگو یاکی یا جاپانی طرز کا آملیٹ کھانے کے ڈبے، جسے ہم ٹیفن بھی کہہ سکتے ہیں، میں تقریباً لازمی شامل ہوتا ہے۔ اسے بنانے کے لیے انڈوں میں شکر شامل کر کے پھینٹا جاتا ہے، پھر فرائی پین میں اس کی پتلی تہ لگاتے ہوئے رول کیا جاتا ہے۔ حتمی طور پر یہ بلاک کی شکل کا ہوتا ہے۔ اگلا لفظ اماکتے، دراصل ای اس میں صفت امائی یعنی میٹھا سے بنا ہے، اور اوئیشی کے معنی ہے مزیدار۔ آج کا نقطہ دو یا زائد اسم صفت کو جوڑ کر اپنے تاثر کا اظہار کرنے سے متعلق ہے۔ ای اسم صفت کو جوڑنے کے لیے اس کے آخری ای کو ہٹا کر کتے لگانا ہوگا۔ آج کے مکالمے میں امائی اور اوئیشی ملتے ہیں تو امائی تبدیل ہو کر اماکتے بنتا ہے، اور اس کے بعد اوئیشی لگ کر اماکتے اوئیشی بنتا ہے۔
4: تو سامعین سنیے اور دہرائیے۔
5: 甘くて美味しいです。この卵焼き、甘くて美味しいです。
4: جی سامعین، امید ہے آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اب ایک پارک سے متعلق تاثرات کا اظہار کرنے والا ایک مکالمہ سنیے۔
6: اوے نو کوئن دو دیشتا کا؟
7: ہیروکو تے کیرے دے とても良かったです。
0: اب اس مکالمے کی تشریح۔
6: 上野公園どうでしたか？
4: 上野パーク کیسا تھا؟
0: 上野公園یعنی上野パーク، یہ ٹوکیو میں واقع ایک بڑے پارک کا نام ہے، اور どうでしたか یعنی کیسا تھا، یہ تاثر پوچھنے کا ایک انداز ہے۔
7: 広くて綺麗でとても良かったです。
4: وسیع اور خوبصورت اور بہت اچھا تھا۔
0: 広くて ای اس میں صفت ہیروئی یعنی وسیع کی اگلے اس میں صفت سے جڑنے والی شکل ہے۔ کرے دے نا اس میں صفت کرے نا یعنی خوبصورت کی اگلے اس میں صفت سے جڑنے والی شکل ہے۔ نا اس میں صفت کو اگلے اس میں صفت سے جوڑنے کے لیے آخری نا کو دے میں تبدیل کیا جاتا ہے۔ تو تیمو یوکاتا دس کا مطلب ہے بہت اچھا تھا۔
4: تو سامعین سنیے اور دہرائیے۔
5: ہیروکتے 広くて綺麗で。 広くて綺麗でとても良かったです。
0: अब तासुर के इजहार के कुछ और अल्फाज के साथ मश्क. फर्ज करें कि कोई शख्स आपको बिल्ली की शक्ल की कोई सजावटी चीज तोहफे में देता है. आप कहना चाहते हैं छोटा और प्यारा है. छोटा की जापानी है
5: चीसाई, चीसाई.
0: और प्यारा को कहते हैं
5: कवाई, कवाई.
0: और आखिर में मुखातिब से अपनी बात की तस्दीक के लिए ने लगाएं. सामीन कोशिश करें.
2: चीसकते कवाई देसने, चीसकते कवाई देसने.
0: अब फर्ज करें कि किसी ने जापान की ट्रेनों से मुतालिक आपका तासुर पूछा है. आप कहना चाहते हैं ये वक्त की पाबंद और बासहूलत है. वक्त की पाबंद यानी
5: सेकुना, सेकुना.
0: और बासहूलत
5: बेंडिना, बेंडिना.
0: तो आप किस तरह कहेंगे
8: सेकुदे बेंडी देसने, सेकुदे बेंडी देसने.
4: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा.
0: और अब इजाफी मालूमात का कॉर्नर. आज के लफ्ज मकालमे में कायतो ने खाने का डब्बा निकालने के बाद इस्तेमाल किया है
9: दोजो.
0: आज के मकालमे की तरह खाना या कोई और चीज पेश करते वक्त भी इस्तेमाल किया जाता है. और इसके अलावा यह किसी काम की इजाजत देने के लिए भी इस्तेमाल किया जा सकता है.
4: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए.
9: दोजो,
10: दोजो,
9: दोजो.
4: सामीन अब आपकी बारी है तो सुनिए और दोहराइए.
5: दोजो.
0: और अब आज का मकालमा एक बार फिर सुनते हैं. उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपने तासुरात का इजहार करती है.
1: ओ बेंटो दायो, बुकु गा त्सुकुत्तान दा. दोज़ो.
2: किरे, सुगोई, इतादाकिमास. कोनो तमागो याकी, अमाकुते ओइशी देस.
3: काइतो वा होंतो नी रियोरी गा जोज़ु दा ने.
1: बुकु शेफु नी नारिताई न दा.
3: ई ने.
4: अब हारूसान की संबील का कॉर्नर. आज का मौजू है ओहानामी यानी चेरी के फूलों का नजारा.
0: हिरा, आप जापान आकर ओहानामी से तो यकीनन लुत्फ़अंदोज़ हुई होंगी.
4: जी यकीनन. मौसम बहार में खूबसूरत गुलाबी फूलों से लदे चेरी के दरख्तों के साथ चहलकदमी करना और उनके नीचे बैठकर खाना पीना बहुत पुरलुत्फ होता है.
0: चेरी के फूल मार्च से मई तक जुनूबी इलाकों से शिमाली इलाकों की जानिब खिलते जाते हैं. मुल्क भर के लोग अपने अपने इलाके के फूल खिलने के मुतवक्के वक्त से मुतालिक महकमे मौसमियात की पेशगोई और खिलने के मौजूदा मरहले के ऐलानात के मुंतजर रहते हैं ताकि इसी लिहाज से अपनी अपनी पिकनिक की मनसूबाबंदी कर सकें.
4: तो ज्यादातर लोग ओहानामी के लिए कहाँ जाते हैं?
0: कई लोग अपने अपने इलाके के बागात या सड़कों के किनारों पर लगे चेरी के दरख्तों पर फूलों के नज़ारे से लुत्फ़अंदोज़ होते हैं. इसके अलावा बहुत से लोग ओहानामी के लिए मशहूर मकामात का रुख करते हैं. टोक्यो में उएनो पार्क और शिंजुकु ग्योएन नेशनल पार्क मकबूल मकामात हैं. इनके अलावा दरियाए सुमीदा और दरियाए मेगुरो के किनारे लगे चेरी के दरख्त भी ओहानामी के लिए मकबूल हैं. रात के वक्त बर्फी कुमकुमों से आरास्ता चेरी के दरख्त भी देखने से ताल्लुक रखते हैं.